हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा आधुनिक तथा लोकगीतहरू। त कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् आधुनिक गीत स्नेहश्री थापाको स्वरमा, जहाँ शब्दकार हुनुहुन्छ वेग बसन्त थापा।

आधुनिक गीतको प्रस्तुतिपछि अब आनन्द लिनुहोस् लोकगीतको. स्वर सङ्गीत बसन्ती बाला लामा अनि शब्द रहेको छ कर्णा थामीको.

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, सरकार नीट परीक्षा पेपर लिक मामिलामा कुनै पनि नियम अन्तर्गत चर्चाको लागि तयार छ। सरकारले भनेको छ, युवाहरूको भविष्यको सुरक्षा सरकारको प्राथमिकता हो। संसदका दुवै सदनको कार्यवाही, नीट परीक्षा पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाको कारण बाधित। युद्धपोत आईएनएस मालवनलाई भारतीय नौसेनामा सामेल गरिएको छ। क्वाड विदेश मन्त्रीहरूको बैठकमा स्वतन्त्र र खुल्ला हिन्द प्रशान्त क्षेत्रलाई मजबुत गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। मौसम विभागले गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा भोलिसम्म मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। र चाइना ओपन ब्याडमिन्टनमा आयु सेटीले इन्डोनेसियाका अल्वी फरहानलाई पराजित गरी प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, सरकार मनसून सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार छ। संसद परिसरमा पत्रकारहरूसितको कुराकानीमा उहाँले भन्नुभयो, यस चर्चाको लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति लामो चलोस् त्यति लामो हुनुपर्छ र यथाशीघ्र हुनुपर्छ।
2: पूरी तरह से तैयार है और हमने पहले दिन से कहा है, जब चर्चा होती है तो किसी नियम के तहत होना पड़ता है और इसका व्यवस्था बनाना पड़ता है। मैं अनुरोध करता हूं कि चर्चा कब होना है, कितना लंबा चर्चा होना है और किस नियम के तहत होना है। माननीय स्पीकर महोदय, सारे पार्टी के फ्लोर लीडर से बातचीत करके इसका निर्णय किया जाए।
1: भारतीय जनता पार्टीले केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका युवाहरूको भविष्यको रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा सांसद बाँसुरी स्वराजले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले युवा नेतृत्वमा विकासको मन्त्रलाई विकसित भारतलाई बलियो बनाउने आधार बनाएको छ। उहाँले यो पनि भन्नुभयो, सरकारले तत्काल कार्यवाही गरेको छ। पेपर लिक प्रकरणमा अभियुक्त 13 जनालाई पक्राउ गरेको छ, जसमध्ये सबै अहिले जेलमा छन्। भारतीय जनता पार्टीले विपक्षका नेता राहुल गान्धीद्वारा हिजो प्रधानमन्त्री आवास बाहिर बिना अनुमति धरनामा बसेकोमा कडा निन्दा गरेको छ। नयाँ दिल्लीमा मीडियासित कुरा गर्दै भाजपा सांसद रविशंकर प्रसादले यसलाई भारतीय लोकतन्त्रको इतिहासमा लज्जास्पद दिन
3: It was a very shameful day in the history of Indian democracy. Opposition leader Rahul Gandhi forcibly staged a protest and a sit-in at the gate of Prime Minister's residence without any permission. I strongly condemn the irresponsible behavior he displayed.
1: लोकसभाको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ भने राज्यसभाको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। यसअघि संसदका दुवै सदनको कार्यवाही, नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको विरोधपछि दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको थियो। लोकसभाको कार्यवाही शुरू हुने बित्तिकै अध्यक्ष ओम बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले पेपर लिक विद्यार्थी विरोधको मुद्दा उठाए। श्री बिरलाले विपक्षसित सदनको सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो, तर विपक्षी दलका सदस्यहरूले आफ्नो विरोध जारी राखे, जसका कारण लोकसभाको कार्यवाही दिउँसो 12 बजेसम्मका लागि स्थगित गर्नु पर्यो। राज्यसभामा पनि यस्तै स्थिति देखियो। बिहान 11 बजे कार्यवाही शुरू हुने बित्तिकै

0: सभापति सीपी राधाकृष्णनले सिक्किममा एनएचपीसी टिस्टा चरण छैटौं जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुःखद दुर्घटनामा भएको जनधनको क्षतिप्रति संवेदना व्यक्त गर्नुभयो। सदनले शोक संतप्त परिवारहरूप्रति संवेदना प्रकट गर्यो। राज्यसभाले घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनट मौन धारण पनि गर्यो। सभापतिले विपक्षी नेता मल्लिका अर्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो, तर विपक्ष र सत्ता पक्षको हंगामाका कारण सदन दिउँसो 12 बजेसम्मका लागि स्थगित गरिएको थियो। दिल्ली मेट्रोले सुरक्षा कारणहरूले गर्दा राष्ट्रिय राजधानीका 16 मेट्रो स्टेशनहरू अर्को आदेश नभएसम्म बन्द रहने बताएको छ। यसमा लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बारखम्बा रोड, सुप्रीम कोर्ट, सेवातीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोरबाग र शिवाजी स्टेडियम सामेल छन्। यद्यपि दिल्ली मेट्रोले राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालयमा इन्टरचेन्ज सुविधा उपलब्ध रहने बताएको छ। भारतीय नौसेनाले आज कर्नाटकको कारवार आईएनएस कादम्बा नौसेना बेसमा माहे श्रेणीको दोस्रो पनडुब्बी रोधी युद्धपोत आईएनएस मालवनलाई बेडामा सामेल गर्यो। यस अवसरमा पश्चिमी नौसेनाका कमानका फ्ल्याग अफिसर कमान्डिङ इन चीफ वाइस एडमिरल संजय वत्स्ययान, कोचिन सीपीआर लिमिटेडका प्रतिनिधि, नौसेनाका वरिष्ठ अधिकारी र अन्य अतिथि उपस्थित थिए। आईएनएस मालवन 8 पनडुब्बी रोधी युद्धपोत मध्ये दोस्रो युद्धपोत हो, जसमा 80% भन्दा बढी स्वदेशी उपकरण र तकनिकको उपयोग गरिएको छ। भारतीय नौसेनाले यस वर्ष 7 युद्धपोतलाई कमिशन गराएको छ। वर्षको अन्तसम्ममा लगभग 12 युद्धपोतहरूलाई कमिशन गराउने योजना छ। यस अवसरमा एयर चीफ मार्शल एपी सिंहले आत्मनिर्भरताको दिशामा नौसेनाको प्रयासको सराहना गर्नुभयो।
1: आत्मनिर्भर भारत जो हमने एक सपना देखा है, हम उसके बहुत करीब आई जा रहे हैं। बहुत जल्दी इंडियन नेवी ने ये सपना अपना लिया था, हम लोगों ने देर करी है बल्कि, बिकॉज वेरियस सेक्टर्स टेक डिफरेंट टाइम्स टू ग्रो एंड आई थिंक इन एज फार एज नेवल शिप बिल्डिंग इज कंसर्न, इंडिया हैज ऑलवेज हैड एन एज एंड वी हैव कैरीड आवर लेगेसी फॉरवर्ड एंड इन मेकिंग शिप्स, सो वेरी गुड प्रोग्रेस हैज बीन मेड इन आत्मनिर्भरता एज फार एज शिप बिल्डिंग इज कंसर्न।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ, यो आकाशवाणी हो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज फिलिपिन्सको मनिलामा आयोजित क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभयो। एक संयुक्त वक्तव्यमा भारत, जापान, अस्ट्रेलिया र अमेरिकाले एक स्वतन्त्र र खुल्ला हिन्द प्रशान्त क्षेत्रलाई सुदृढ पार्ने प्रतिबद्धता र आसियानको एकता र केन्द्रीयताको लागि आफ्नो अटल समर्थनको पुष्टि गरेका छन्। क्वाडका विदेश मन्त्रीहरूले हिन्द प्रशान्त सम्बन्धी क्षेत्रमा शान्ति र स्थिरता यस क्षेत्रको सुरक्षा र समृद्धिको आधार हो भन्ने कुरामा सहमति जनाएका छन्। पश्चिमी नेपालमा आज बिहान 4.2 तीव्रताको भूकम्प गयो। राष्ट्रिय भूकम्प निगरानी तथा अनुसन्धान केन्द्र अनुसार भूकम्पको केन्द्र काठमाडौँबाट लगभग 900 किलोमिटर पश्चिममा स्थित सुदूरपश्चिम प्रान्तको बाझङ जिल्लाको कोट देवाल नजिकै रहेको थियो। जम्मू कश्मीरको कत्रा र त्रिकुटा पहाडमा खराब मौसमका कारण श्रीमाता वैष्णव देवी यात्रा आज लगातार 4th दिन पनि स्थगित रह्यो। तीर्थयात्रा मार्गमा यात्रा गरिरहेका तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्न खराब मौसमलाई ध्यानमा राख्दै यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। असममा बाढीको स्थिति भयावह बनेको छ। राज्यका 16 जिल्लाहरू डुबानमा परेका छन्। राज्यमा बाढीमा थप 21 जनाको मृत्यु भएको छ। यसका साथै जम्मा मृत्यु हुनेहरूको संख्या 31 पुगेको छ। मौसम विभागले भोलिसम्म गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा मुसलधारे वर्षाका साथै केही क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। जम्मू र कश्मीर, लद्दाख, हिमाचल प्रदेश, पन्जाब, पूर्वी राजस्थान र मध्य प्रदेश, छत्तीसगढ, उडिसा र विदर्भमा आगामी 2-3 दिनसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। उत्तराखण्ड, चण्डीगढ, हरियाणा, पश्चिम राजस्थान, दिल्ली, उत्तर प्रदेश, बिहार, पश्चिम बंगालको गांगेय क्षेत्र, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तेलंगाना, मराठवाडामा शुक्रबारसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। चाइना ब्याडमिन्टन ओपनमा भारतकी पीवी सिन्धु महिला सिंगल्स राउण्ड अफ 32 को आफ्नै देशकी उन्नति हुड्डासित

चाङझोमा प्रतिस्पर्धा हुनेछ। पुरुष सिंगल्समा लक्ष्य सेनले आज राउण्ड अफ 32मा जापानका युसी तनाकोको सामना गर्नेछन्। आज भएको पुरुष एकलमा आयुष सेटीले इण्डोनेसियाका अल्वी फरहानलाई 21-17, 5-21, 21-17ले पराजित गर्दै प्री क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। अमेरिकाको परमाणु ठेगानाहरूलाई लक्षित गर्ने इरानको चेतावनीको मध्यनजर अमेरिकाले लगातार 11 रात इरानमाथि हमला गरेको छ। अमेरिकाका केन्द्रीय कमानले भनेको छ, होर्मुज जलडमरू मध्यमा वाणिज्यिक जहाजहरूमा इरानको हमलाको चेतावनीलाई कमजोर गर्नका लागि यो हमला गरिएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 बजेर सुन्न सक्नुहुनेछ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय अहिले दिउँसोको 2:50 भइरहेछ र अब फेरि पनि आनन्द लिनुहोस् लोकगीतको बसन्ती बाला लामाको स्वर अनि सङ्गीतमा, जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको।

0: IFS को स्वीकृति को आफ्नो दस्तावेज जमा गरेको छ जसले गर्दा सम्झौताको पक्ष बनेको छ स्वीकृतिको दस्तावेज औपचारिक रूपमा भारत सरकारका वाणिज्य सचिव श्री राजेश अग्रवालले विश्व व्यापार संगठन WTO का महानिदेशकलाई हस्तान्तरण गर्नुभएको थियो भारतको निर्णयले तटीय समुदायहरूको लागि खाद्य सुरक्षा जीविकोपार्जन र रोजगारीको स्रोतको रूपमा समुद्री स्रोतहरूको संरक्षण गर्दै दिगो माछा पालन व्यवस्थापन प्रति देशको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ जुन 2022 जेनेभामा भएको 12 WTO मन्त्रीस्तरीय सम्मेलनमा समितिले पारित गरिएको मत्स्यपालन अनुदान सम्बन्धी WTO सम्झौता वातावरणीय दिगोपन उद्देश्य सहितको पहिलो बहुपक्षीय WTO सम्झौता हो यसले समुद्री जीवनको संरक्षणमा योगदान पुर्याउने अवैध माछा मार्ने गतिविधिहरू र स्टकको अत्याधिक शोषणको लागि सरकारी समर्थनलाई निषेध गर्दछ WTO सदस्यहरूको दुई तिहाईले स्वीकृति दिएपछि यो सम्झौता 15 सेप्टेम्बर 2025 लागू भयो भारत आफ्नो स्वीकृतिको उपकरण जम्मा गर्ने WTO को 123 सदस्य हो सम्झौता समुद्री जंगली कब्जा माछा मार्ने र समुद्रमा अन्य माछा मार्ने गतिविधिहरूसँग सम्बन्धित अनुदानमा केन्द्रित छ महत्वपूर्ण कुरा जलचर र अन्तर्देशीय माछा मार्ने कार्यहरू यस सम्झौताको दायरा बाहिर रहन्छ सम्झौताले दिगो माछा मार्ने प्रवर्धन गरेर परम्परागत र साना माछा मार्नेहरूको जीविका उपार्जनको रक्षा गर्दछ यसले अवैध रिपोर्ट नगरिएको र अनियमितता IUU माछा मार्ने र अत्याधिक माछा मार्ने स्टकको माछा मार्नेसँग सम्बन्धित अनुदानहरूलाई निषेध गर्दछ जसले गर्दा समुद्री स्रोतहरूलाई खतरामा पार्ने दिगो माछा मार्ने अभ्यासहरूलाई सम्बोधन गर्दछ र परम्परागत र साना माछा मार्ने समुदायहरूको दीर्घकालीन हितको रक्षा गर्दछ यसले टाढाका पानीमा माछा मार्ने राष्ट्रहरूद्वारा सञ्चालित ठूला भारी अनुदान प्राप्त औद्योगिक माछा मार्ने जहाजहरूलाई समर्थन गर्ने हानिकारक अनुदानहरूलाई अनुशासनमा राखेर अझ समतामूलक विश्वव्यापी माछा मार्ने व्यवस्था पनि सृजना गर्दछ यसले भारत जस्ता देशहरूलाई फाइदा पुर्याउँछ जहाँ माछामा पालन मुख्यतया सानो स्तरमा गरिन्छ र जुन औद्योगिक माछा मार्ने काममा प्रमुख सहभागी छैनन् यो सम्झौताले एक जिम्मेवार समुद्री खाना निर्यातकर्ताको रूपमा भारतको विश्वसनीयतालाई अझ बढाउँछ जसले गर्दा दिगोपन र ट्रेसेबिलिटीलाई बढ्दो रूपमा महत्व दिने प्रिमियम बजारहरूमा सुधारिएको पहुँचलाई समर्थन गर्दछ साथै भारतको समुद्री खाना निर्यातमा जलचर आधारित झिंगाको प्रबलता जुन सम्झौताको दायरा बाहिर पर्छ देशको समुद्री खाना निर्यात क्षेत्रको निरन्तर लचिलोपन र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्दछ भारतसँग एक बलियो मत्स्यपालन व्यवस्थापन ढाँचा छ जुन विशेष आर्थिक क्षेत्र EEZ नियमहरू 2025 माछा पालनको दिगो उपयोग र भारतीय झण्डा धारित माछा मार्ने जहाजहरू 2025 उच्च समुद्रहरूमा माछा पालनको दिगो उपयोगको लागि दिशानिर्देशहरू मार्फत बलियो बनाइएको छ यी उपायहरू प्रधानमन्त्री मत्स्य सम्पदा योजना PMMSY र अन्य माछा पालन व्यवस्थापन अनुगमन र संरक्षण कार्यक्रमहरू अन्तर्गत चलिरहेको क्षमता निर्माण पहलहरूसँगै सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि बलियो आधार प्रदान गर्दछ यी नियामक संस्थागत र विकासात्मक परिस्थितिक प्रणालीले परम्परागत र साना स्तरीय माछा मार्नेहरूको लागि नीतिगत स्थान संरक्षण गर्दै भारतलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्झौताको स्थिति दिदछ
1: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन मिडियम वेभ 421.9 मिटर अर्थात 711 किलोहर्ट्ज एवं न्यूज अन এআইআরএফ পরবর্তী ঘোষণা একটু পরেই
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের এই

शिक्षक भर्ती घोटाला, चिया श्रमिक समस्या समाधान र स्थायी राजनीतिक समाधानका मुद्दा उठाए र पश्चिम बंगालमा मनसुन सक्रिय भएपछि उत्तर बंगालका पहाड र तराई डुवर्स क्षेत्रमा वर्षा जारी छ। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्लामा एनएचपीसी सुरंग दुर्घटनामा मर्नेहरूको संख्या बढेर 20 पुगेको छ। आज थप 800 उद्धार गरियो। सिक्किमको नाम्ची जिल्लाको समरदुम झोलुङ्गे स्थित एनएचपीसी टिस्टा चरण 6 जलविद्युत परियोजनाको सुरुङभित्र ठूलो परिणाममा हिलो र पानी जमेकाले केही समयका लागि आज खोजी र उद्धार कार्य स्थगित गर्न परेको थियो। अपराह्न पुनः कारवाही सुरु गरिएपछि 800 फेला पारियो। सुरुङभित्रको अवस्था क्रमशः सुधार हुँदै गएपछि राष्ट्रिय आपदा प्रबन्धन बल एनडीआरएफ, आसनसोल रेस्क्यू टोली र अन्य आपतकालीन उद्धार निकायहरूले पूर्ण तीव्रताका साथ उद्धार कार्य गरिरहेका छन्। मुख्यमन्त्री श्री पीएस गोले तथा राज्यपाल श्री ओम माथुरले हिजो घटनास्थलको भ्रमण गर्नुभएको थियो तथा राहत अनि बचाव कार्यको ताजा जानकारी लिनुभएको थियो। मुख्यमन्त्रीले प्रत्येक मृतकको निकट आफन्तलाई 4-4 लाख रुपियाँको अनुग्रह राशि तथा घाइतेलाई 50-50 हजार रुपियाँ दिने घोषणा गर्नुभएको थियो। स्मरण रहोस्, सुरुङभित्र भूस्खलन तथा ग्यास चुहावटले गर्दा फँसेका 25 श्रमिकहरूमध्ये 20 ज्यान गएको हो तथा अन्य 5 अस्पतालमा उपचाराधीन राखिएको छ।

0: नीट परीक्षाको पेपर लिक मामिलामा र अन्य मुद्दाहरूमा सदनमा र सदन बाहिर विरोध प्रदर्शन जारी छ। विपक्षी दलहरूको हो हल्लाले गर्दा दुवै सदनको कारवाही आज दिनभरिको निम्ति स्थगित गर्न पर्यो। संसदका दुवै सदनको कारवाही नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दामा विपक्षको विरोधपछि आज दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न परेको थियो। त्यसपछि कारवाही सुरु हुँदा लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो तथा विपक्षीले हो हल्ला जारी राखे, जसले गर्दा सदनको कारवाहीलाई दिनभरिको लागि स्थगित गर्न पर्यो। राज्यसभामा पनि कारवाही सुरु हुँदा कारवाही 3 बजीसम्मका लागि स्थगित गर्न पर्यो। श्री राधाकृष्णनले पहिलो हाइड्रोजनबाट चल्ने ट्रेनको शुभारम्भमा प्रधानमन्त्री नरेन्द्र मोदी, रेल मन्त्री अश्विनी वैष्णव र वैज्ञानिक इन्जिनियर र प्रविधिकहरूलाई बधाई दिनुभयो। त्यसपछि सभापतिले विपक्षी नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभएको थियो, तर विरोध जारी रहेपछि कारवाहीलाई दिनभरिको लागि स्थगित गर्न पर्यो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकारले मनसुन सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार रहेको स्पष्ट पारिसकेको छ। संसद परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै उहाँले भन्नुभयो, यस चर्चाका लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति लामो चलोस् त्यति लामो हुनुपर्छ र यथाशीघ्र सुरु हुनुपर्छ। श्री रिजिजूले भन्नुभयो, सरकारले विपक्षी दलहरूको यस मुद्दामा खुल्ला चर्चाको लागि आमन्त्रित पनि गरिसकेको छ, तर उहाँले यस्तो बाधाहरू खडा गरिएको जसले प्रतीत हुन्छ संवादमा विपक्षको कुनै चासो नै छैन र विपक्ष चर्चाको बजाय हङ्गामा र होहल्ला गरिरहेको उहाँले गम्भीर आरोप लगाउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। टिएमसीका विधायक कुनाल घोषलाई आज दिनभरिका लागि सदनबाट निलम्बित गरियो। टिएमसीका बागी गुटका चिफ व्हिप अखरुज्जामले गृह तथा पार्वतीय मामिला सम्बन्धित बजेटबारे बोल्दै गर्दा कुनाल घोषले बार बार बाधा उत्पन्न गरेपछि विधानसभा अध्यक्ष रथिन बोसको आदेशमा मार्सलले उनलाई सदनदेखि बाहिर गरे। पछि मन्त्री तपस रायको प्रस्तावमा उसलाई दिनभरिका लागि सदनबाट निलम्बित गरियो। पश्चिम बंगाल विधानसभाको मनसुन सत्रलाई सम्बोधन गर्दै दार्जीलिङका विधायक नोमन राईले पहाड तराई डुवर्सवासीको दीर्घकालिक माग, स्थायी राजनीतिक समस्या समाधान, केन्द्र सरकार, राज्य सरकार र सरोकारवालाहरूसँग समन्वय गरी चाँडै कार्य सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले जीटीएले पहाडको जनताको आकांक्षा पूरा नगरेको र यसमा पारदर्शिता नभएको कुरा पनि सदनमा बताउनुभयो। उहाँले विधानसभामा नेपाली भाषामा आफ्नो सम्बोधन राख्दै पहाडका विद्यार्थीहरूको हितको निम्ति प्राथमिक पाठशालाहरूको भौतिक संरचना निर्माणमाथि जोर दिनुभयो। यसका साथै उहाँले लामो समयदेखि थातीमा रहेको पहाडका 313 जना शिक्षकहरूको पनि समस्या समाधान गरेर विद्यालयमा विद्यार्थीहरूको शैक्षिक व्यवस्था सुचारू गरिनुपर्ने माग गर्नुभयो। पहाडमा शिक्षक भर्तीको निम्ति कुनै कमिसन हालसम्म सञ्चालनमा नभएको हुँदा धेरै योग्य युवाहरू उदासीन भएर बस्न परेको पनि उहाँले मुद्दा उठाउनुभयो।
1: म यस सदनमा ध्यान 313 जना जीके शिक्षकहरूको विशेषतर्फ पनि आकर्षित गराउन चाहन्छु। योग्य शिक्षकहरूको हित सुरक्षित हुने र विद्यार्थीहरूको पढाइमा कुनै असर नपर्ने गरी कानुनी तथा व्यवहारिक समाधान निकाल्न राज्य सरकारले आवश्यक पहल गर्नुहोस् भन्ने मेरो सम्मानपूर्वक अनुरोध छ। त्यसै गरी पहाडका युवाहरू अझै पनि पारदर्शी र नियमित शिक्षक भर्तीको प्रतीक्षामा छन्। नियमित एसएससी

0: भन्दा महत्त्वपूर्ण विषय स्थायी राजनीतिक समाधान पर्मानेन्ट पोलिटिकल सल्युसन रहेको छ भन्ने विश्वासका साथमा म आफ्नो मन्तव्यको अन्त्य गर्न चाहन्छु।
1: आगामी 8 स्वतन्त्रता दिवस समारोहलाई व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आज खरसाङमा स्वतन्त्रता दिवस समारोह आयोजक समितिले एउटा महत्त्वपूर्ण बैठक गर्यो। सुनोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: सभाको मुख्य उद्देश्य विगतका वर्षहरूमा स्वतन्त्रता दिवस समारोह आयोजना गर्दा देखिएका कमी कमजोरीहरूको समीक्षा गर्दै ती कमजोरीहरूलाई सुधार गरी यस वर्षको समारोहलाई अझ प्रभावकारी, अनुशासित, समावेशी तथा भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल गर्नु रहेको थियो।
3: पश्चिम बङ्गालमा आज मनसुन पूर्ण रूपले सक्रिय भएछ। मौसम विभागले उत्तर बङ्गालका केही जिल्लाहरूमा भारी वर्षा हुने अनुमान गरेको छ भने अहिले नै पहाडमा वर्षा र समतल तराईमा वर्षा हुन थालेको छ। मुख्य समाचार एकचोटि फेरि। सिक्किम एनएचपिसी सुरंग दुर्घटनामा मर्नेहरूको संख्या बढेर 20 पुगेको छ। संसदमा नीट पेपर मुद्दामा बहसका लागि सरकार तयार रहे तापनि विपक्षी दलहरूले राजनीति गरिरहेका छन्। लोकसभा र राज्यसभामा विपक्षको ठूलो हंगामाले गर्दा सदनको कारवाही दिनभरिका लागि स्थगित गर्न पर्यो। दार्जीलिङका भाजपा विधायक नोमन राईले स्थायी राजनीतिक समाधानको मुद्दा सदनमा उठाउनु भयो र पश्चिम बङ्गालमा मनसुन सक्रिय भएपछि उत्तर बङ्गाल पहाडका पहाड तराई डुवर्समा भारी वर्षा जारी छ। समाचार अहिलेलाई पूरा भयो।
4: आकाशवाणी सिलगढी अनुष्ठान प्रचारित हुन्छ मिडियम वेभ 421.9 मिटरे अर्थात् 711 किलोहर्ट्जे। एखन सुनबेन हिन्दी छायाछबिर गान। প্রথম ছবি রেইনকোট, শিল্পী হরিহরণ, গানটিতে সুর দিয়েছেন দেবজ্যোতি মিশ্র।

0: शुरू में इस बुलेटिन का मुख्य समाचार। नीट पेपर लीक प्रकरण र विद्यार्थीहरुको विरोध लगायत विभिन्न मुद्दाहरुमा विपक्षी दलहरुको विरोध पछि संसदका दुवै सदन एक दिनका लागि स्थगित गरिएको छ। आज लोकसभामा संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार नीट पेपर चुहावट मुद्दामा छलफलका लागि पूर्ण रूपमा तयार रहेको भनेका छन्। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै केन्द्र सरकार युवाहरूको भावना र चिन्ताहरूप्रति संवेदनशील रहेको र विद्यार्थीहरूले उठाएका हरेक मुद्दालाई सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ। सिक्किममा नाम्ची जिल्लाको समरदुङमा सुरंगभित्र उद्धारकर्ताहरूले थप 8 शवहरू फेला पारेका छन्। सिक्किम सरकार र राष्ट्रिय जलविद्युत ऊर्जा निगमका वरिष्ठ अधिकारीहरूले घटनास्थलमा स्थितिको निगरानी गरिरहेका छन्। र भारतीय मौसम विज्ञान विभागले भोलिसम्म गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा मुसलाधार पानी पर्ने चेतावनी जारी गरेको छ। नीट पेपर लीक प्रकरण र विद्यार्थीहरूको विरोध लगायत विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधपछि संसदका दुवै सदन एक दिनको लागि स्थगित गरिएको छ। यसअघि लोकसभामा संसदीय मामिला मन्त्री किरेन रिजिजूले भने कि सरकार नीट पेपर चुहावट मुद्दामा छलफलको लागि पूर्ण रूपमा तयार छ। मन्त्रीले भने सदनमा हुने कुनै पनि छलफल स्थापित नियमहरू अन्तर्गत हुनुपर्छ। श्री रिजिजूले जोड़ दिए कि सरकार देशका युवाहरूको भविष्यलाई ध्यानमा राख्दै सबै पक्षहरूलाई समावेश गरी अर्थपूर्ण र रचनात्मक छलफल चाहन्छ।
1: सरकार नी पेपर लीक का चर्चा के लिए पूरी तरह से तैयार है और हमने पहले दिन से कहा है। मैं अनुरोध करता हूँ कि चर्चा कब होना है, चर्चा का ड्यूरेशन और किस नियम के तहत होना है, माननीय स्पीकर महोदय सारे पार्टी के फ्लोर लीडर से बातचीत करके इसका निर्णय किया जाए।
0: रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै केन्द्र युवाहरूको भावना र चिन्ताहरूप्रति संवेदनशील रहेको र विद्यार्थीहरूले उठाएका हरेक मुद्दालाई सुन्न र सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ। वहाँले केही व्यक्तिहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न विद्यार्थी र युवाहरूलाई राजनैतिक हतियारको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै श्री सिंहले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार विद्यार्थीहरूको आकांक्षा पूरा गर्न र युवा कल्याण सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।
2: यह अत्यन्त दुर्भाग्यपूर्ण है कि हमारे देश के छात्रों और